विज्ञान पाठ्यक्रमहरूको लागि स्वीकृति प्राप्त गरेको छ। विश्वविद्यालयले यस महिनादेखि गणित, रसायन विज्ञान, भौतिक शास्त्र साथै पुस्तकालय र सूचना विज्ञानमा पनि दूरस्थ शिक्षा स्नातक पाठ्यक्रमहरू शुरू गर्नेछ। इच्छुक र योग्य प्रार्थी विद्यार्थीहरूले अब विश्वविद्यालयमा गणित स्नातक कोर्समा भर्ना हुनुपर्नेछ। साथै विज्ञान, कला, वाणिज्य शाखामा पनि स्नातक र स्नातकोत्तर पाठ्यक्रम अघि बढ़ाइएको छ। गुवाहाटीको महेन्द्रमोहन चौधरी अस्पताल चल्दो वर्षको अन्तिमसम्म उद्घाटन हुने सम्भावना छ भन्दै स्वास्थ्य मन्त्री अशोक सिन्हानले प्रकाश गर्नुभयो। हिजो कला क्षेत्रको श्रीमन्त शंकरदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको एउटा कार्यसूचीमा वहाँ सहभागी हुँदै मन्त्रीले जान्न दिनुभएको थियो। कार्यक्रमको अन्तमा संचार माध्यममा भएको वार्तालापछि श्री सिंहलले भन्नुभयो कि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा राज्यको स्वास्थ्य खण्डमा धेरै परिवर्तन भएको छ। गत 10 वर्षभित्र राज्यमा चिकित्सा महाविद्यालय अस्पतालको संख्या 14 बढ़ोत्तरी भएको कुरालाई पनि उहाँले जान्न दिनुभयो। साथै आउँदो 5 वर्षमा पुनः 10 चिकित्सा महाविद्यालय अस्पताल निर्माण गरिने कुरालाई मन्त्रीले जानकारी दिनुभयो। गुवाहाटीको चिकित्सा महाविद्यालय अस्पताललाई अत्याधुनिक रूपले सजाइएको छ भनी उहाँले बताउनु भएको छ। श्रोताहरूले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पंजाबको जलन्धरदेखि भिडियो कन्फरेन्स व्यवस्थाले असमको माझबाटसहित देशको विभिन्न प्रान्तका 75 स्टेशन उद्घाटन गर्नुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा, केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव, केन्द्रीय बन्दर जहाज जलाचल र जलमार्ग मन्त्री सर्वानन्द सोनवाल, केन्द्रीय वस्त्र र वैदेशिक परिक्रमा दफ्तरका राज्यमन्त्री पवित्र मार्घेरिटा, रेल र खाद्य प्रसंस्करण उद्योग राज्यमन्त्री रबनीत सिंह र सांसद दिलीप शैकियाले भिडियो कन्फरेन्समा सहभागी भएको समाचार पाइएको छ। उल्लेखित रेल स्टेशनहरू अत्याधुनिक प्लेटफर्म, उन्नत भवन, अत्याधुनिक विश्राम कक्ष र यात्रीहरूलाई सुविधाको लागि पनि सजाइरहेको छ। असमको भौगोलिक स्वीकृति प्राप्त कागते निम्बुको संरक्षणको क्षमता र ताजापन लामो दिनसम्म जोगाउन एउटा नवीन प्रतिनिधि विकास गरेकोमा केन्द्र सरकारबाट पेनन्ट प्राप्त भएको छ। इंग्ल्याण्डले हिजो राति कार्डिफर सोफिया गार्डनमा अनुष्ठित 3 दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा भारतलाई 4 विकेटमा पराजित गर्दै 1-1 व्यवधानले समानता स्थापन गरेको छ। खेलमा भारतले पहिलो ब्याट पक्र्ने आमन्त्रण गर्दै 44 ओभरमा सबै विकेट गुमाउँदै 233 रन बनाएको छ। सुन्दै हुनुहुन्छ समाचार आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 38 सेकेन्ड हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेको छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ भेटवार्ता कार्यक्रम। यो भेटवार्ता कार्यक्रम पूर्व प्रसारण हो। भेटवार्ता कार्यक्रममा उपस्थित हुनुहुन्छ इन्द्र चापागाई।
1: आजको भेटवार्ता कार्यक्रममा हामीले हाम्रो स्टुडियोमा निम्त्याएर ल्याएका छौँ फाउन्डेसन फर इन्टेग्रेटेड सपोर्ट एन्ड सोल्युसनका संचालक, साथै गभर्निङ बडी

0: स्टेट इनोभेसन एन्ड ट्रान्सफर्मेसनका सदस्य, साथै हाम्रो नेपाली संस्कृति सुरक्षा परिषदका उपाध्यक्ष समाजसेवक श्रीमान इन्द्र चापाकाईज्यूलाई, इन्द्र चापाकाईज्यू तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: नमस्कार सन्तोष श्रेष्ठज्यू लगायत सम्पूर्ण रोटा मण्डलीमा मेरो नमस्कार।
0: चर्चामा अघि बढ्न अगाडि तपाईँले आफ्नो एउटा छोटो परिचय हाम्रा श्रोताहरूलाई दिनुहुन्थ्यो कि?
1: मेरो परिचय त हजुरले संक्षिप्त राखिसक्नु भएको छ। म एउटा प्र्याक्टिसिङ कम्पनी सेक्रेटरी व्यक्तिगत जीवनमा, अनि मूल घर मेरो कुसुमतोला दिपातोला गाउँ एउटा सोनितपुर जिल्लाको सुदूरभित्रको एउटा ग्राम हो। यहाँ गुवाहाटी महानगरमा म अहिले बसोबास गरेको छु, यहाँ नारङ्गी भन्ने ठाउँमा। अनि सामाजिक कार्यकर्ता हुनाको नाताले समाज जीवनमा हामी
0: संलग्न
1: भएको छु।
0: तपाईँको जुन तपाईँलाई हाम्रा असमभेगका जति पनि गोर्खाहरू छन्, एकजना निपुण होइन बिजनेसम्यानको रूपमा पनि भनौँ, त्यस्तो उद्योग क्षेत्रमा संलग्नित व्यक्तिको रूपमा पनि तपाईँको एउटा अलग्गै छुट्टै पहिचान छ, र त्यस हिसाबमा आज तपाईँलाई हामी यो लघु उद्योग बारे केही दुई चार प्रश्न हामी राख्नेछौँ। यो लघु उद्योग भनेको असलमा के हो?
1: यो लघु उद्योग भनेको के हो? यसलाई एउटा समग्रतामा चिन्तन गर्नको लागि, समग्रतामा यसको बारेमा हामीले चर्चा गर्नको लागि, यो आजको परिप्रेक्ष्यलाई ध्यानमा राख्दै कतिपय कुराहरू गर्नुपर्छ। अनि मूलत जो अहिले भारत सरकारको जो संज्ञा अनुरूप गरेको छ, त्यो संज्ञाको आधारमा भन्न जाने हो भने लघु उद्योग भनेको जो 1 करोडबाट माथि 10 करोडसम्मको लागत लाग्ने, अनि त्यसमा 50 करोड, 5 करोडबाट 50 करोडसम्मको टर्नओभर सालाना, यस्तो प्रकारको जति पनि विनियोग भएको
0: क्षेत्रहरू छन्
1: यो क्याटेगोरीको भित्रलाई लघु उद्योग मानिन्छ। लघु उद्योग भन्दा भन्दै हामीले यो सूक्ष्म लघु अनि मध्यम उद्योग एमएसएमई भनेर सम्पूर्णतामा हामीले परिचर्चा गरेको उचित हुन्छ जस्तो मलाई लाग्छ।
0: हजुर हजुर, यहाँ के छ भनेदेखि परिसर एउटा जुन स्कोप भन्छ, हाम्रो जति पनि ग्रामीण क्षेत्रहरू छन्, ग्रामीण क्षेत्रमा आज धेरै युवकहरू शिक्षित बनेका छन्, तर बेरोजगार युवाहरूको संख्या धेरै मात्रामा छ। उहाँहरूको एउटा इच्छा के छ भने उद्योग क्षेत्रमा उहाँहरू अघि बढ्ने प्रयास गरिरहनु भएको छ। उहाँहरू यस्ता खालको लघु उद्योग प्रतिष्ठा गर्न जाँदाखेरि के कस्तो सजिलो हुन्छ, अप्ठ्यारो हुन्छ, त्यस बारेमा अलिकति तपाईँले जानकारी गराउनुहुन्थ्यो कि?
1: हजुर, यो अत्यन्त प्रासङ्गिक प्रश्न हजुरले राख्नु भएको छ। असलमा विशेष गरेर आजको जो परिस्थिति छ, यस्तो परिस्थितिमा विशेष गरेर हामीले यो विषयलाई स्वावलम्बनको विषय, आत्मनिर्भरको विषय, यो विषय अत्यन्त यसमा समाजको भित्र गएर काम गर्नुपर्ने धेरै आवश्यक छ। अनि हाम्रो जनमानसमा, हाम्रो भारतीय समाजमा यस्तो प्रकारको एउटा इतिहास पनि रहेको छ कि जहिले जहिले कठिन परिस्थिति आयो, संकट आयो, त्यो संकटलाई अवसरको रूपमा रूपान्तर गरेर समाज फेरि राम्ररी, अझ राम्ररी, बलियो दर्बिलो ढङ्गले खडा भएको छ। र हामीले यसका बारेमा भन्न जाने हो भने अहिले जो वर्तमान सरकार छ, आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा, उहाँले पनि यसलाई यस्तो एउटा व्यवस्था अगाडि सार्नुभयो, यस्तो एउटा सोच विचार जनमानसको मानस पटलमा यस्तो प्रकारको विषय उपस्थापन गरिदिनु भयो, समाजले त्यसलाई लिएर अघि बढिरहेको छ। अहिले त्यो के हो भन्दाखेरि, यो बेल आउट प्याकेज होइन, यो कोही सब्सिडी अथवा कोही एसिस्टेन्स भन्ने विषय होइन, यो एउटा आत्मनिर्भर भारत बन्ने एउटा सोच विचार, अनि त्यो आत्मनिर्भर भारतको भित्र निहित भइरहेको छ भोकल फर लोकल, यानि स्थानीय आधारमा, स्थानीय रिसोर्सेसको आधारमा हामी कसरी अगाडि बढेर जान सक्छौँ, हामी कसरी आत्मनिर्भर बन्न सक्छौँ। अरू त्यो आत्मनिर्भर फेरि यस्तो होइन कि स्वयंमा सीमित हुने, यो आनो भद्रान्ति पश्यन्तो विश्वतः भन्ने वेदको मन्त्र छ, सारा विश्वबाट राम्रो चिज ल्याउने अनि सारा विश्वलाई राम्रो चिज दिने, विश्व कल्याणकारी चिन्तन, स्वयं निर्भरशील हुँदै अरूको आवश्यक र जरुरतलाई पनि पूर्ति गर्ने, यस्तो प्रकारको जो चाणक्यले जो अर्थशास्त्रको जो संज्ञा बताएको छ, पृथ्व्याः लाभ पालनोपायम् शास्त्रम अर्थशास्त्रम इति, यस्तो प्रकारको विचार, विश्व कल्याणकारी चिन्तन, सोच विचार लिएर आफू स्वावलम्बनको दिशामा कसरी अगाडि बढ्ने हाम्रा युवाहरू, त्यो अत्यन्त आजको दिनमा हामीले अझ दर्बिलो प्रकारले गरेर जानुपर्नेछ। अरू अहिले यो दिशामा समाज, हाम्रा युवावर्गहरू अघि बढिसकेका छन्, प्रारम्भ भइसकेको छ, तर असममा अझै धेरै काम गर्नुपर्ने छ। र यसमा कस्ता प्रकारका के विषयहरू आउँछन् भन्दाखेरि, अवसरहरूको जब हामी कुरा गर्छौँ त्यतिखेर हामीले अलिकति प्लान, प्रोग्राम, एउटा स्ट्राटेजी भन्छ, त्यो स्ट्राटेजी हामीले अलिकति मिलाउन जरुरत हुन्छ। स्ट्राटेजीमा के चिजको आवश्यक छ भन्दाखेरि, हामीलाई पहिला हामीले हेर्न पर्छ कि हाम्रो यो मार्केटको एउटा विषय,

0: हजुर
1: यो
0: हजुर
1: पपुलेसनको स्टेटस कस्तो छ? असममा लगभग 3.25 करोडको पपुलेसन, नर्थ इस्टमा लगभग 5 करोड मानौ रफमा, अर्थात एउटा विशाल एउटा मार्केट हामीले यहाँ पाउँदैछौँ। फेरि हामीले अर्को एउटा ठुलो अवसर हाम्रा युवा वर्गका लागि अब के हुन सक्छन् त्यहाँ अहिले हामी एकैछिन पछि चर्चा गर्छौँ, तर त्यो चर्चाको आधार मानेर हामीले यसलाई सस्टेनेबल डेभलपमेन्टको, सस्टेनेबल बिजनेस डेभलपमेन्टको मोडुल के हुन सक्छन् त्यसको बारेमा चर्चा गर्नको लागि हाम्रो हातमा के स्ट्रेन्थहरू छन्, के हामीसँग रिसोर्सेसहरू छन्, ती यो बहुत ठुलो एउटा विषय हो। त्यसमध्येमा यो कुरा चल्दैछ अहिले कि साउथ इस्ट एसिया पनि एउटा बहुत ठुलो मार्केटका रूपमा हामी लिन सक्छौँ, अर्थात् हामीले यहाँ असम तथा भारत अरू असमको टुदा स्पेसिफिक कुरा गर्ने हो भने पनि प्रचुर मात्रामा यहाँ इमेन्स पोसिबिलिटी, पोटेन्सियलिटी र रिसोर्सेस हामीले देख्दछौँ, तर त्यसलाई अलिकति इन्टिग्रेसन गर्ने थोडा च्यालेन्ज हामीमा छ र त्यसको अलिकति हामीले अच्छा प्लान प्रोग्राम गरेर हाम्रो कार्यशैलीलाई, हाम्रो विषयलाई अगाडि बढायौँ भने हामी निश्चित रूपमा अगाडि बढ्न सक्छौँ। हामीले देख्यौँ हालैमा देशको पिपी किटहरू चाइनाबाट बढी संख्यामा इम्पोर्ट हुन्थे, तर जब देशको मनस्थिति बनो कि हामीले पनि यसको उत्पादन गर्नुपर्छ, साना साना लघु उद्योग, क्षुद्र उद्योगको माध्यमबाट मिडियम स्केल इन्डस्ट्रीसम्म अगाडि बढेर आज पिपी किट हामीले एक्सपोर्ट गर्नेमा पुगिसक्यौँ। त्यसरी नै फार्मा इन्डस्ट्री, फार्मास्युटिकल इन्डस्ट्रीको भारत त हाम्रो देश हब हो, तर त्यसको र मटेरियल कहाँबाट आउँदैछ भन्दा चाइनाबाट आउँदैछ। हेर्नुहोस् है, टफ एन्ड ग्लासबाट लिएर स्टिल सेक्टरबाट लिएर अनेक प्रकारको लगभग 450 प्रडक्टहरू इम्पोर्ट हुँदैछन्। ती क्षेत्रहरूलाई हामीले कभर गर्न सक्छौँ कि क्या हो? अहिले मैले यहाँ धेरै ठुला ठुला टेक्निकल, टेक्नोलोजिकल, रकेट साइन्स जस्ता बडा बडा विषयहरू यहाँ चर्चा गरेँ भने त्यो प्रासङ्गिक नहुन सक्छ। सुदूर ग्रामीण क्षेत्रमा बसेका हाम्रा युवा वर्गले कसरी अगाडि बढ्नु, के विषयहरू यहाँ सन्मुखमा उपलब्ध हुन सक्छन्, त्यो सस्टेनेबल हुन सक्छ त्यो मोडुल, त्यसमा हामीले यदि अलिकति चिन्तन गर्यौँ भने, आत्मविश्लेषण गर्यौँ भने हामीले देख्छौँ फुड प्रोसेसिङ इन्डस्ट्रीमा एउटा बहुत ठुलो एउटा सेक्टर हामीले भेट्दैछौँ यहाँ।
0: यो फुड प्रोसेसिङ फ्याक्ट्रीको जुन तपाईँले कुरा गर्नुभयो, ग्रामीण क्षेत्रमा पनि यसको ठुलो स्कोप छ भन्न खोज्नुभयो होइन त?
1: हजुर, यो ग्रामीण क्षेत्रमा पनि छ, सहरी क्षेत्रमा पनि छ।
0: हजुर,
1: अनि यसमा के हुन्छ भने हामीले एउटा यहाँ धेरै सीताजखलाबाट लिएर लोहारासम्म कतिपय मोडुलहरू एकदम खुब सक्सेसफुल मोडुल कोअपरेटिभ फर्म अफ अर्गनाइजेसनमा खडा भइसकेका छन्। अनि पनि हामीले यो फार्मर प्रड्युसर कम्पनी गरेर सामूहिक कतिपय एग्री एन्ड एलाइड सेक्टरमा कतिपय त्यसका रिलेटेड कतिपय हामीले क्षुद्र उद्योगहरू हामीले खडा गर्यौँ भने त्यसमा हामी एकदम सफल हुन सक्छौँ।
0: त्यस्तै खालका दुई उद्योगको बारेमा भन्दै हाम्रो श्रोताहरूले थाहा पाउने थियो, हाम्रा युवाहरूले थाहा पाउने थियो के कस्ता खालका भन्ने कुरा।
1: हजुर, एउटा चाहिँ हामीले इमिडिएटली हाम्रो विशेष गरेर जो नेपाली समाज छ, जसलाई हामी गोर्खा समाज पनि
0: भन्छौँ,
1: यो हाम्रो समाजमा अन्तर्निहित कतिपय गुणवत्ताहरू छन्, जस्तै गौ पालन गर्ने, गौ सेवा गर्ने कत्रो ठुलो हाम्रो परम्परा रहेको छ, हाम्रो त्यो स्किल छ अटोमेटिक, अनि हामीले त्यसमा कुछ टेक्नोलोजी अलिकति साइन्टिफिक वेले हामीले त्यसलाई गर्यौँ भने इन्टिग्रेटेड डेयरी फार्मिङ, त्यो गोबरबाट हामीले अर्ग्यानिक फर्टिलाइजर बनाउने, ग्यासहरूको उत्पाद गर्ने, त्यसलाई फेरि छुट्टै मार्केटिङ गर्ने, यतापट्टि दुग्ध उत्पादनबाट लिएर अनेक प्रकारका प्रडक्ट हजुरलाई पनि जानेर आश्चर्य हुन्छ, फ्लाइटमा पनिर आउँछ बाहिरबाट गुवाहाटी अरू असमका लागि, ती डब्बाका पनिरहरू चौतर्फी सबैतिर प्रयोग भइरहेका छन्। यहाँ हामीले उत्पादन गरेर त्यसको पूर्ति गर्न सक्यौँ भने यो दुधको, यहाँबाट बनेको घिउको अनि अन्य सामग्री, अन्य प्रडक्टहरूको बहुत मूल्य हामीले पाउन सक्छौँ। त्यसरी नै एनिमल हस्बेन्ड्री एउटा बहुत ठुलो सेक्टर छ, त्यो गौ पालन भयो या खसी बाख्रा पालन गर्ने, एउटा बहुत ठुलो विशेष गरेर सहरी क्षेत्रका लागि बाहिरबाट अहिले यसलाई कभर भइरहेको छ। हाम्रो समाजले यसलाई खुब एउटा इन्डस्ट्रीको रूपमा खुब राम्ररी गर्न सक्छ। मत्स्य पालन त छँदैछ, अनि अन्डाहरू, यो अन्डा बाहिरबाट अहिले आइरहेको छ, माछा पनि बाहिरबाट आइरहेका छन्, प्याज आलु आइरहेका छन् बाहिरबाट, यी प्रडक्टहरूलाई हामीले कसरी हाम्रो सीमित संसाधनबाट हामीले विकसित गर्न सक्छौँ, त्यसको बारेमा अलिकति होमवर्क गर्यौँ भने हामीले खुब राम्रो एउटा यसमा डेभलप गर्न सक्छौँ। अनि अरू पनि फ्युचर प्रोजेक्टहरू एरोमेटिक्स प्लान्टका अलिकति क्लस्टर डेभलप गर्दै हामीले हर्बल मेडिसिनल प्लान्ट्स र त्यसमा प्रोसेसिङ इन्डस्ट्री हामीले यदि खडा गर्यौँ भने भुज जलकिया एउटा बहुत ठुलो हाम्रो यहाँ अब्बरे खोर्सानी हामी भन्छौँ, मानीमुनिको एउटा बहुत ठुलो खेती हामीले गर्न सक्छौँ, मानीमुनि भयो, तुलसी पातको भयो। हजुर कल्पना गर्नुहोस् त, यी 5 बिघा या सामूहिक समाजका 8-10 जना एन्टरप्रेनरहरू मिलेर 10 बिघा, 20 बिघा, 100 बिघामा हामीले

0: हनीमुनीको खेती गर्यौँ, तुलसी पातको खेती गर्यौँ, अनि तुलसी पातलाई फेरि प्रोसेसिङ गरेर त्यहाँबाट हामीले एक्सट्रेक्ट गरेर ती वस्तुहरू हामीले फेरि फार्मास्युटिकल इन्डस्ट्री छ, अरू अरू विभिन्न उद्योग जगतमा हामीले एउटा इनपुटको हिसाबमा बिक्री गर्न सक्छौँ। त्यसरी नै आलुबेरा, घृतकुमारी हुनसक्छ, पुदिनाको हुनसक्छ, अदुवाको एउटा बहुत ठुलो क्लस्टर डेभलप भइरहेको छ, कार्बी आङ्लोङबाट लिएर यो क्षेत्रमा ठुलो अदुवाको खेती छ। तर के अदुवा प्रोसेसिङ प्लान्टहरू के उपलब्ध छन् हाम्रा यहाँ? त्यो एउटा बहुत ठुलो सेक्टर छ। त्यसरी नै अब भारत सरकारले एउटा बहुत ठुलो एउटा व्यवस्था हामीलाई यहाँ चिन्हित गरेर एउटा दिइसकेको छ अलरेडी, वान डिस्ट्रिक्ट वान प्रोडक्ट भनेर।
1: अच्छा,
0: हेर्नुहोस् है, त्यो धेरै अध्ययनहरू सर्वेहरू गरेको पश्चात भारत सरकारले कि एउटा क्लस्टर फर्ममा एउटा एउटा जिल्लाको आफ्नो आफ्नो अन्तर्निहित विशेषतालाई ध्यानमा राखेर त्यो जिल्लाको क्षेत्रबाट कृषिमूलक होस्, फुड प्रोसेसिङ होस्, अथवा त्यो क्षेत्रको कसरी हामीले डेभलप गर्ने, त्यसलाई कसरी प्रस्फुटित गर्ने, त्यहाँबाट कसरी लाभान्वित हुन् हाम्रा युवाहरू, त्यसको लागि वान डिस्ट्रिक्ट वान प्रोडक्ट भनेर एउटा बहुत ठुलो अभियान एउटा भारत सरकारले अलरेडी लिस्ट आउट गरेर चिन्हित गरिदिइसकेको छ। जस्तै हजुरको जो विश्वनाथ जिल्ला अथवा सोनितपुर जिल्ला छ, त्यहाँ कटर सम्बन्धित अर्थात् जेक फ्रुट जसलाई अङ्ग्रेजीले भन्छ, जेक फ्रुटलाई चिन्हित गरेको छ सोनितपुर जिल्लामा। हामीले कटरको ठुलो क्लस्टर डेभलप गरेर त्यहाँबाट हामीले फेरि कतिपय प्रोसेसिङ इन्डस्ट्रीहरू खडा गर्यौँ भने त्यो एउटा बहुत ठुलो उद्योग खडा हुन सक्छ। त्यसरी नै विश्वनाथ जिल्लालाई आलुको एउटा प्रडक्ट चिन्हित गरेको छ। आलुबाट हुने अनेक प्रकारका चिप्सहरूबाट लिएर धेरै प्रडक्टहरू बन्छन्। त्यस्ता साना साना उद्योगहरू हामीले त्यहाँ हाम्रा युवाहरूले खडा गरे, साथमा यो एग्री बेस आलुको प्रडक्सनको लागि पनि गरे भने यो

0: वेयर हाउसिङ गरेर स्टोरिङ गरेर बेच्ने प्रोसेस गरेर त्यसलाई त्यहाँ हामीले देख्न पाएका छौँ। कतिपय कलेक्टिङ ग्रेडिङ प्रोसेसिङ सर्टिङ गरेर बहुत सारा धेरै उद्योगहरू हामीले डेभलप गर्न सक्छौँ। मल्टी क्रोपिङको एउटा बहुत ठुलो काम हुनसक्छ। हामी देख्छौँ हाम्रा खेती पथारहरू जति पनि छन् असममा विशेष गरेर मात्र एउटा खेती लिएर समग्र समय अरू समय त त्यसै पढाइरहन्छ। यो कति दुःखको कुरा हो त हाम्रा युवाहरू अलिकति परिश्रमी भएर अगाडि बढ्न मनमा ठुलो संकल्प लिए भने वास्तवमा ठुलो काम हामीले गर्न सक्छौँ। हामी देख्छौँ आइरन अनि स्टिलबाट लिएर फर्टिलाइजर सेक्टरबाट लिएर भेजिटेबल फेट्स ओइलबाट लिएर प्लास्टिक मेटेरियलबाट लिएर अर्ग्यानिक केमिकल्सबाट लिएर मेसिनरी कम्पोनेन्ट्सका पार्ट्सहरूबाट लिएर इलेक्ट्रिकल मेसिनरी आइटम्सबाट लिएर अनेक प्रकारको इम्पोर्टहरू भइरहेको छ। ती क्षेत्रमा पनि उद्योगी खडा गर्न सक्छौँ। तर आज हामी यहाँ ज्यादा फोकस गर्दैछौँ एग्री एन्ड एलाइड सेक्टर अनि अलिकति सस्टेनेबल बिजनेस डेभलपमेन्ट कि
1: धेरै स्कोप छ,
0: धेरै स्कोप पनि छ अनि हामीलाई यहाँ पर्यावरणको पनि यहाँ केही सन्तुलन हुन्छ अनि फेरि हाम्रा युवाहरूले सहज रूपमा
1: गर्न सक्ने
0: धेरै लागत इन्भेस्टमेन्ट नलाग्ने र यस्तो प्रकारको मनमा संकल्प लिएका युवाहरू जो गर्न चाहँदै हुनुहुन्छ कसरी गर्ने कसरी अगाडि बढ्ने कस्तो प्रकारको सहुलियतहरू सुविस्ताहरू व्यवस्थाहरू छ सरकारले के प्रकारको सुविधाहरू टेवाहरू पुर्याउनको लागि तत्पर भएर काम गरिरहेको छ यी कुराहरू जो हजुरले प्रश्न राख्नु भएको थियो त्यो क्रममा म भन्न चाहन्छु अति नै सजिलो छ। अहिले असम सरकारको यहाँ ल्यान्ड पोलिसी पनि बहुत सहुलियत भयो कि हामीले त्यस्तो प्रकारको म्यानुफ्याक्चरिङ होस् सर्भिस सेक्टर इन्डस्ट्री होस् त्यसमा यो जमिनको क्लासिफिकेसनलाई लिएर पनि खुब चिन्तन गर्ने विषय भएको छैन यसलाई सहुलियत गरिदिएको छ अलरेडी असम सरकारले। ठिक त्यसरी नै यहाँ भारत सरकारबाट लिएर असम सरकारको एउटा अभूतपूर्व एउटा प्रयास आत्मनिर्भर भारत आत्मनिर्भर असम बनाउनको लागि एउटा सम्पूर्ण सहुलियतहरू दिएका छन्। त्यसमा यो एउटा हामीले अलिकति हेर्यौँ भने हाम्रा युवाहरूले मात्र त्यो उद्यम रेजिस्ट्रेसन एउटा गर्नुपर्छ त्यो उद्यम रेजिस्ट्रेसन .gov.in भनेर एउटा पोर्टल छ आजकल गुगलमा टाइप मार्दा पनि थाहा पाइहालिन्छ भेटिहालिन्छ बहुत सजिलो छ त्यहाँ रेजिस्ट्रेसन गर्ने अनि डिस्ट्रिक्ट इन्डस्ट्री सेन्टरमा गएर यसको बारेमा अलिकति जानकारीहरू लिने सानो एउटा प्रोजेक्ट प्रोफाइल भनौँ डिटेल प्रोजेक्ट रिपोर्ट भनौँ बनाउने अथवा कोही एक्सपर्टहरूलाई लगाएर बनाउने आफैले बनाउँदा पनि हुन्छ अथवा DIC का अफिसरहरूको मद्दत लिएर बनाउन सकिन्छ र प्रधानमन्त्री एम्प्लोयमेन्ट ग्यारेन्टी प्रोग्राम PMEGP भनेर एउटा बहुत ठुलो प्रोग्राम छ भारत सरकारको त्यहाँ हामीलाई यस्तो प्रकारको MSME सेक्टरमा केही काम गर्नको निम्ति युवाहरूले सहज रूपमा लोन पनि पाउँछन् बिल्कुल कोही मर्गेज नराखिकन आनन्दले यसलाई 25 लाख रुपियाँसम्मको अनि पछिको पर्यायमा 1 करोड रुपियाँसम्मको लोन सहज रूपमा कम्ती रेट अफ इन्ट्रेस्टमा अनि भारत सरकारले सब्सिडी दिएर 25-35% सब्सिडी दिने व्यवस्था गरेको छ PMEGP को माध्यमबाट। फेरि मुद्रा लोन छ साना साना लोनहरू लिएर हामीले सुरुवात गर्न सक्छौँ। स्टार्टअपका लागि बहुत ठुलो अभियान छ मेक इन इन्डियाको त अभियान छँदैछ। निट्स भनेर एउटा बहुत ठुलो भारत सरकारको छ नर्थ इस्ट इन्डस्ट्रियल डेभलपमेन्ट स्किम भनेर त्यहाँ सेन्ट्रल ट्रान्सपोर्ट सब्सिडी सेन्ट्रल क्यापिटल इन्भेस्टमेन्ट सब्सिडी सेन्ट्रल इन्ट्रेस्ट अन वर्किङ क्यापिटल सब्सिडी यस्ता कम्प्रिहेन्सिभ इन्सुरेन्स पोलिसीका माथि सब्सिडी यस्ता प्रकारका धेरै सुविधाहरू भारत सरकारले दिइराख्नु भएको छ। यति मात्रै नभएर MSME को माध्यमबाट स्फूर्ति भन्ने एउटा प्रोजेक्ट चलिरहेको छ MSME कै हो त्यो त्यसका अधीन पनि धेरै सुविधाहरू पाउँछौँ हामी इन्फ्रास्ट्रक्चर सपोर्टहरू पाउँछौँ क्रेडिट लिङ्क क्यापिटल सब्सिडी एन्ड टेक्नोलोजी अपग्रेडेसन स्किम भनेर CLCSTUS भनेर बहुत ठुलो एउटा भारत सरकारले सुविधा हामीलाई प्रदान गरेको छ। अनि यति मात्रै नभएर इज अफ डुइङ बिजनेसको माध्यमबाट जति पनि यसका लागि डकुमेन्टेसन्सहरू कागज पत्रीहरू जति पनि आवश्यक हुन्छन् ती सब पनि आजकल बहुत सहज रूपमा प्राप्त गर्न सकिन्छ। अनि साथमा हामीले यो एउटा अभियानको रूपमा लिएर एउटा क्लस्टर फर्म डेभलप गरेर हाम्रा युवाहरूलाई हामीले समाहित गर्न सक्छौँ। ट्याक्सका पनि छुटहरू ट्याक्स होलिडेजहरू पनि यहाँ दिएको छ।
1: मेरो मनमा पनि उब्जेको कुरा तपाईँलाई एउटा प्रश्न राख्दैछु। उहाँहरूको डर एउटा हुन्छ एउटा उद्योगीले कुनै एउटा उद्योग सानो खडा गर्न जाँदाखेरि कस्तो खालको रकम बिहोर्नु पर्ने हुनसक्छ भन्ने कुरा त्यो पनि अलिकति जानकारी गराइदिनु हुन्थ्यो भनेदेखि चाहिँ उहाँहरू ढुक्क हुनुहुन्थ्यो अघि बढ्न सक्नुहुन्थ्यो कि भन्ने आशा मेरो।
0: हजुर बहुत सुन्दर जो मनमा उदय हुने श्रोताहरूको समाजमा सबैको मनमा युवाहरूको मनमा उदय हुने प्रश्नहरू यो वास्तवमा समस्या पनि छ समाजमा किनभने हाम्रो समाज अत्यन्त समृद्धशाली समाज त्यस्तो प्रकारले छैन। रिसोर्सेसहरूको व्यवस्था गर्नको निम्ति उहाँहरू केवल संकल्पबद्ध भएर यसको प्रति राम्ररी अध्ययन

0: गरेर त्यसको बारेमा स्टडी गरेर प्लान प्रोग्राम स्ट्राटेजी राम्ररी बनाउनु पर्छ। अस्तिमा उहाँ मेरो असमको प्रवास चलिरहेको बेला फर्केर आउँदाखेरि पनि त्यहाँ हाम्रो रङ्गासुक भन्ने ठाउँ छ मणिपुर जिल्लामा रङ्गासुकुवा, त्यहाँ मैले एउटा बैठक गरेर आएँ केही समूहहरू युवाहरू।
1: श्रोतागण, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो भेटवार्ता कार्यक्रम। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस्, कार्यक्रमको अन्तमा प्रस्तुत गर्दैछौ रीता उपाध्यायले गाएको एउटा आधुनिक गीत।

रीता उपाध्याय गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँस विविध कार्यक्रम सहित हामी यहाँ उपस्थित हुनेछौं। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।